0: लम्हे सूरत बन जाए जब साथ हो एक खूबसूरत आवाज रेडियो अमन 88.4 करत जहां मसीह की मालूमात और एंटरटेनमेंट सब कुछ आपके लिए।
1: It's 9 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
2: Chenur da Muhammad raghay jahan wo zalid.
3: Jamil Khana vile khafai.
4: Engineer bhai khafa bawale nayam. Khulina me badbuzi, ghakhuna me hum zerdi. Aunche kala toothbrush kawam, mewarai me vina hum kawi.
3: Jamil Khana deta khafgan is zarurat amrta. Arsa che loot she gherda na li gali, primary boys na bordoz kulu khota nishdei. Hafe zahir trader na tuta za ishmaa toothpodar wukhlo. Inshallah da tole masale o dehal shi.
4: واہ انجینئر بھائی ایشما کاسمیٹکس پاکستان زندہ باد
5: تاسو اور ریڈیو امن
6: زندہ
5: باد تاسو اورے ریڈیو امن

0: जी तनवीर आतो से चीरी के अलकैसर सुपर स्टोर सॉरी एहसान कॉस्मेटिक्स चीरी बाजार के एहसान कॉस्मेटिक्स पछतन है वो के चीरी बाजार के वहाँ की तुझ तरह से फाटोल प्रोडक्ट मिलावी और दी सरा शामोनीर शॉपिंग सेंटर चिरी बाजार के पछतन है वो के तुझ तरह से फाटोल प्रोडक्ट चेंज मिलावशी बिल्कुल जी दा आई थिंक खुमारी मार्केट चिरी बाजार के जलाल शॉपिंग सेंटर खदा है शामोनीर शॉपिंग सेंटर खदा है चिरी बाजार के नदी के पछतन है वह दोस्त प्रोडक्ट चिरा से फातिन शाह मिलावशी हवाई चे सांगा बनन सबा के गुलशी या सांगा बनन सबा के गुलशी माई पा सर केसरी गुठे ले दले दिना पशोल रतो से नेक्स्ट कलर गुरु जी से कान लारी सुख दी सशा मिलावी जी अस्सलाम वालेकुम अल्लाह करम दास शेगड़ी जी सो कसा खबर कही जी जी उस दिर सी सो कसा खबर कही किम जोना
1: आमिर खटक
0: अच्छा आमिर खटक ते प्रोग्राम के सिफात का स्मिट के डेर डे वेलकम हर कले स्टडी मासी जब को ठीक ठाक पहले साल निकाल कड़े प्रोग्राम था
1: खामोश प्रोग्राम
0: अच्छा साइलेंट लिसनर है जी जी हेलो आवाज देर ना खाइब शो मेरा हाय हाय लोड हेलो जी आवाज दे खाइब शो हेलो यो जहान मना निकाल का वाले बेचे साइलेंट प्रोग्राम हो रहे दो का पता है नष्टा है शिकी में खबर है आगायदा से ख्वाश है शो चे दो इन्हें निकाल वक्रो जी बिल्कुल तो से काल का वाले शाय गुरु ने इस कलर चिम से काल लरी सूखती अस्सलाम वालेकुम हेलो अस्सलाम वालेकुम
1: वालेकुम सलाम शेब रुपारी
0: अलाब करम से गड़े रकीब खटक आई थिंक
1: मन नाराज भाई रकीब खटक खबर है
0: रकीब उस तड़ा माँ से
1: मन नाराज भाई साल अहवाल शेब रुपारी
0: जहो बिल्कुल ठीक ठाक है अल्हम्दुलिल्लाह तसरंगे ऐसा कोई कहना
1: अल्हम्दुलिल्लाह बस प्रोग्राम में देवरे दाल नंद हो रहे जबरदस्त ते प्रथम हवाले से रकीम रिलेटेड सोल ले चल रहा
0: हाँ
1: आगे हो बजा मुख्तसर उर्दू के तारीख से तवक
0: ना पश्तो के भी पश्तो पश्तो के भी क्या उर्दू के ना
1: खैर पश्तो तो बेटर ट्रांसलेट करता
0: ना ना ना ना ना सोल में पश्तो के रहता है पश्तो के भी क्या जी
1: चलो तो कोशिश करूंगा
0: हाँ कोशिश करवा के ना रखी वो कोशिश करवा के ना
1: سب رنگ سکیم شین رنگ سے مجھے پشتو کیے دے اسلامی ملک شناخت اکثریت نمائندگی کی اسلامی کیم کنسر سکیم دی گنا دا دے سب سکیم رنگ سے دا دے غیر نمائندگی کی اور سفید رنگ سے دا با پاکستان کی سمرہ اقلیت نم اغدی مطلب خلق کی بستی لگا سمرہ ضلعے دے کی کے لگا دنو رسول سمرہ رسول بی دی دے اقلیت حقوق شمولت الہ غیر علامات کی دا سفید رنگ سے دا
0: آچھا ٹھیک شلا لگا صحیح دا ہے تو پو مقصد زا صحیح ورہ سے دا چھتاوی ال سا غوڑی خواہ سے دے ایکسپلین نکل بیابو دا دیتا زا بلکل آخر اکی ایکسپلین کشا چاند سا مطلب کئی استور ایسا مطلب کئی
1: دہو
0: رکی بو پساو شویشا تے چاہ بیا سرچ کا کنا اس میں سرچ کری نہیں دیشا اور اسی دو پوش ہوشا ز پوش والا زکا ہمیں تو جی پشتو کے ویلی بودی واں سکھ بودی ویلی واں چے نا راز بھائی مجھ تو اسکول کی استوز دا سبق بھی ہی ویلا ہے نا وشا رکی بھائی جہان ماننا اور ادن کو تماشا اللہ دی صفات حوالے سے رائے سب شروع شاندے میسج
1: بس راز بھائی زخو خپل هر حال میں ها نیت تا چه نن کډو ټین فرق پټیم بسلا دی او ان شاء الله هولا وړی کیتا شین په هټی کیمه دغه دم رخصل ریزلټ تا دی پیو زلم را پښتو کې پیو مطلب ډیر مزه ورا شین په تو کنه نو زه د لیسنر ته نه دا چې مطلب استعمال کو
0: پروڈکٹ خدا سے چال کمان چھ زر زر دیتو سے میسج مند یو نظیر چھ دا چھاؤں بیابا دا سی ویچی آوری دون کی بھئی کنا اب خواب وی اور دی سر اسرہ بگراؤن کی ہاں چھا جی بلکل دا سی دی چھ منوال وی کنا شہراز وی چھ دے اردو سندر خوبی ہی لگاوی نا سای دا بس نیکس پر گروں گو چھ دا انشرہ اردو سان خواد دیتا شامل دا ٹھیک دا خواب خواب کیز جی اور دی سر اسرہ پاس میسج

ओके जनाब, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। आवाज दिल भर रेडियो चार सदा, दिल भर रेडियो उम्मीद रेडियो चार सदा वर्सरा एफ एम 94 स्वाबई एफ एम 88.4 करेक्ट रेडियो द दखना अलावा मंगा बटाग्राम रेडियो माने हम लाइव एम बराह रास्त खैर तो मंगा आवाज सुन सके ना दस कार को जी छे दस कार को खैर मंगा बदा के साथों के पशपग पिंजो रेडियो स्टेशन माने पशपग रेडियो स्टेशन माने मंगा बिल्कुल बराह रास्त यू जी लाइव ओवर बराह रास्त खैर दखल को बाख पल मेजबान हतर जान आवाज हो रही है इंशाल्लाह खैर उम्मीद दे बावर दे खैर जता सुटूल बखे खुशहाल भाई खैर जमंग दे प्रोग्राम जी चाल ډیر انتظار کړی دا غوړې دن کو انتهاره ډیر ډیر ځاته مننه ډیر ډیر ځاته شکریا جی خوشاله آباد سوکالا ژوندۍ ګړندۍ او خوشاله خوشاله اوسئ پرګام مزي مخ پړانې مدي وزیر خیر سره سټل فون کال سسو میسج سو بده خیر پرګام ته راځي خود دغه مخ کې انتها ضروری غواړم جی چې زه نن د بدل سټوډیو نه پرګام کوم او د بدل سټوډیو نه چکل هم پرګام کوم جی نو داخل پر ډیر ځاته ضروری خبردار چی چې داخل پر ډیر ځاته ضروری خبردار ضروری خبردار جی چې انتها ضروری خبردار انتها ډیر ځاته ضروری خبردار جی چې زمنګ به سیستم باندې څه پوي ګمدانې څه پوي ګم خو لکه دا خپل سره سړی څنګه دت وکړه شانتي

0: जी जनाब यूसुफ लाइव कॉल पर प्रोग्राम के शामिल है डेर टेमोशे से लाइव कॉल शामिल शवाई न दाई अस्सलाम वालेकुम अस्सलाम वालेकुम वालेकुम सलाम जी सो खबर है किम जनाब साबिर साबिर वजीर आलमशीरी ना दिकाल कड़े दे खदा आलमशीरी चिर तो अच्छा सलारम मेरे सरा तो सरंग सही जुड़िए बिल्कुल प्रोग्राम रो सरा उरवे अच्छा इंतजार देवो का खुद लिजाओ पर खबर लग गया हो और सदा दी कंदरून भी दे सारा लग गया हो न तो इंतजार कड़ाई भी ډیر ډیر هر کلای درته وی آیا خوش آمدید درته وی آیا هر کلا روشه ملګرتیا په ها کا شام اے زکه چې ویلاس نوی چې زپه سلارم میلا په شدر پسې ګرځو او ته وینا داسې مشاور خلک میلاګي قرضا وړای ہے مانے سمرا کرزے ہو دے خستی لکہ سمرا پیسے ہو دے خستی دادے کاروبار پہ کہ کاروبار تا دیو خستی ہوئے کاروبار تا دیو خستی ہوئے
1: بس انا خاصه کلا کلا ٹینشن جوړ شي بیا قرضې وغه
0: چا راته دشه اچھا اوس ما نه پیو ور وځه په بل نه نوازه مطلب خبره دا د لانډا سره کی
1: دا خبره بعد از طریقه وشا جو نه خلوص
0: هي الا دیو نه خلوص کا پدا و خلوص هره داو چلو صحیح اس چیز لگاوتے

0: जी बिल्कुल दास दे मेरो जी खान मो में न्योकड़े था वेल छे दा पाटा तशी ता व्याई न्योकड़े मेरता वेल छे दा झाड़े झाड़े खबरे चितनास दा खाए मोए ता वेल छे दा दा पर रेडियो के में यो तारिक दा दादा है और यो में राज दा दादा है आगे नास दा गाऊं खजी डेरा मनना रोशी खान मैसेज कवले जिसके पास कुछ भी नहीं है उस पर दुनिया हंसती है जिसके पास सब कुछ है उस पर दुनिया जलती है मेरे पास आप जैसा है जिसके लिए दुनिया तरसती है डेर अजिया तो मनना मैं आपकी छोटी सिस्टर आमना हटक डेर अजिया तो मनना थैंक यू यो जहान मनना थैंक यू सो मच यो जहान बनाना कॉल तरफी प्रोग्राम से कॉल से मिले भी और कसी ची कॉल बने सो को देखे हम जना दे अस्सलाम वालेकुम जनाती से डेरा डेरा मनाना सरंगे शही गना
1: ब्लड प्रेशर में डर गार्ड वार्ड
0: वेले वेले अला देखे रोकी
1: 380
0: बार में डायल कर तुसे
1: बोला
0: गोरा प्रोग्राम के मुद्दा था डेरा खबर उकड़े हो खजी सही दा सरंग सही के नाम जी बेगम अशा बस सही दो दासी वीक है ना ठीक सो बस सही देर तब लेके अभी सही दो इंतजार के
1: वाहा
0: बस सही दो इनशाला डोल मिलाऊशी बेदर तब लेके वो सही दो ठीक सो ठीक सो सही दे इनशाला जरूर डे रमाना
1: तुसे मशरू ने टाटोल दा सालू मावरी जन के टाटोल दा सालू मा
0: जी
1: ओ शाकिल खान दे मिस कली उल दे खास सारा पेवानी ना ए मिस दे किम बाती यु को दे संगा मुजा दा ती ना दी
0: सही सही
1: ए गलिया भी जाना
0: सही दो डे रमाना ना कॉल के वाले
1: शाकिल खान दा सालू को पापोरे बोरे ना छड़े पटरा की ना
0: ठीक सो सही दा वालेकुम अस्सलाम डे रमाना ना कॉल के वाले ठीक सो यो जहान मरा कॉल के बोले डेरा जिया था मरा ना जिंदगी तुझे ना है मरा था टेक तारीख और पाठे वंदे पाठा वैसी पाठे वंदे दा पाठा बेर ऊंचा वा नारंजा वाले वाले जी अच्छा जी राज भाई
2: पाठे रुदो से कैसे पके कसा जस्ता का ना
0: वक्त वक्त वक्त सदा
2: रुका
0: पाठे दादी वक्त सदा
2: दादी रुका
0: ڈول والا پٹارتا
2: ڈول والا ملا اس لائک نارنجا والا والے ملا اس لائک نا
0: صحیح
2: بھلا کی میں چا بھی لو تو فیل خٹک بھی لو لوکل سنگر پٹا ملا اس چویشا
0: ٹھیک بالکل پٹا
2: تو پروگرام چلاوا سا
0: صحیح چلاوا جی अच्छा जी दा हमारा लवंगीन कॉल करे नवरंग ना ना नो सब वो ये बिल्कुल प्रोग्राम के
2: ऊपर प्रोग्राम तरफ से प्रोग्राम तरफ से
0: जी okay, कसी okay. कल बने छे बल सो के दिखे हम जना दी अस्सलाम वालेकुम
3: वालेकुम सलाम
0: जी सुख खबर के भी केम देना आसिम गुला बखेर गुला आसिम गुला सरंगे सही के नाम अल्हम्दुलिल्लाह ठीक ठाक आसिम गुला पता देने लगी जी दा वेले گرمی دن کی
2: جی سے لوہے سڑائے استر سے شیرو نا دیر کیش کا اسپیشل تو ڈالائی ویشا وہی چھ داتا چرتا ہے ایسے ما غک دے او رکھتا داتا چرتا ہے ایسے ما غک دے او رکھتا وہ زمانہ دا زڑگی سرا غک دے او رکھتا
0: اسی پاغا پلنگ شو تو داتا چرتا کہ ایسے ما جاغ دے او رکھتا ہے
2: وہ تا ته دا چرته یاسیما ژاغ دی ورک تا و د مو د زړګي سره ژاغ دی ورک تا او لمو دونا انتظار یمې تو دیدن تا و جانانا مسافر ژاغ دی ورک تا
0: جی یاسیم ګل شې کنه
3: بس پرودو کزې کیږي کنه
0: ها
2: خبر مقصد دادا چیمش کرا دوا ریڈیو دی
0: اچھا
2: نو آگے مندے مطلب قبضہ ہر سڑائی کبھی چیچا پہلا ریڈیو ونی والا اس یہ چی ریڈیو دوارا نہیں بولے شیوی دی جائے موبائل
0: اچھا دا سے تو کہنا شاہ نہ نہ دس گوا چل مشروم نہ قبضہ پہ گوا کنا
2: خزون سرا گھر زوا کنا اوری اوراد سرا
0: اچھا غٹ ریڈیو تو شام دا خبر بالکل صحیح باہر تے بے گرزوی خلق بہت ہی چھ دادی سو قصی دی کنا نو شاہ دا سو کچے بس بیا ہو سو ویلے نشی کنا
2: تو در ہے مت دیر خوش شیر یی اگر شیرون تو یاد با نہ نہ گانا مس دن نشتا دا نہ اروی
0: نہ ڈیرا منا نہ بد ہوا گانے کے بشا ڈولو نا بلے کا ڈول خواہ دیر کبھی پٹا پکی کسی
2: آرام شاہ روڈا شاہ
0: شاہ شاہ شاہ صحیح بس صحیح دو ڈول در تپلے کبھی خواتان بگوے ہیلو یعنی چھ ڈول پلے کمو در تو خواتان ہوگا بے شاہ شاہ ٹھیک شاہ صحیح دو ڈیرا منا نا کال کو بولے یو جہار منا صحیح دو اوکے لافے ڈیرا زیادہ منا نا پروگرام کی کال کو بولے یو جہان منا اسم گول کال کرے ہوں نو اسیم گول بھی چی موتا ہاں یوا پٹا ورو چوا ہو دے ڈول پو شکل کی چکے ہم پٹا دو گنا ارتا ورو چوا سائی دو پٹا در دے بیر چوی ہو لش کی با انتظار کبے جی نو خجی